0: جس میں ہم ریفل چینج کر دیتے تھے اور اپنا وہی پین استعمال کرتے تھے۔ جیل پین نے بھی جنم لیا، الگ الگ طرح کے کلر سے جیل پین آنے لگے، رنگین چیزیں آنے لگی، بڑی آکرشک چیزیں آنے لگی، یعنی کہ بال پین نے بڑی سویدھا جنک طریقے سے بہت ہمارے اس لکھنے کی کلا کو نئے رنگ اور نئے آیام دیے۔ کسی بھی اینگل سے لکھو یہ لیک نہیں کرتا اور جلدی سوکھتا تھا۔ بڑے پیمانے پر بننے کی وجہ سے یہ سستا ہوتا گیا۔ گرمی، سردی، اونچائی، زیادہ تر کنڈیشن میں یہ کام کر جاتا ہے۔ اور مہتوپورن یہ کہ ناسا نے بھی اسے اسپیس میں استعمال کیا۔ مزیدار بات یہ کہ روس اور امریکہ میں اسپیس میں لکھنے کے لیے کروڑوں ڈالر خرچ کر کے اسپیس پین بنوایا، جبکہ اصل میں ناسا اور سوویت دونوں نے بعد میں سامانیہ بال پین ہی استعمال کرنا شروع کر دیا۔ تو بال پین کا استعمال زیادہ تر پڑھائی، آفس کے کام یا اسکیچنگ کے لیے ہم کرتے ہیں، لیکن بال پین کی کہانی کتنی روچک ہے نا۔ جی ہاں، ایک چھوٹا سا چھرا، ایک چھوٹی سی گول سی چیز ہماری زندگی بدل دیتی ہے۔ جیسے کہ پچھلے دنوں ہم نے ایک چرچا کی تھی پہیے کے آوشکار کی، سائیکل ڈے پر ہم نے پہیے کے آوشکار کی بات کی تھی کہ کیسے گولائی سے ہماری گتی بڑھ گئی۔ اسی طرح سے اس گولائی سے، یعنی کہ چھرے جیسی آکرتی سے، ایک دھاتو کے اس گول سے بال سے ہمارے لکھنے کی کلا کو ایک نیا آیام ملا، نئی کلاتمکتا اس پین نے ہمیں دی۔ اور آج ہر جیب میں یہ بال پین ہماری شوبھا ہے اور ہمارے شکشت سنسکار کا پریچائک بھی ہے۔ جی ہاں، تو ہمارے سنسکار صرف ہماری شکشا سے ہی آتے ہیں اور لگاتار ہماری پرمپراؤں کے ساتھ آگے بڑھتے ہیں۔ جیسے لکھنے کا ایک سنسکار ہے، اسی طرح روڈ پہ چلنے کا بھی ہمارا ایک سنسکار ہے، نیم ہے، گتیویدھی ہے، اور اس کے ساتھ ہمارا اپنا انوشاسن ہے۔ اس انوشاسن کی بات ہم اس کاریکرم میں روز کرتے ہیں، اور وہ انوشاسن کی بات، اس کی جانکاری ہمیں دیتے ہیں ٹریفک اپ ڈیٹ کے مادھیم سے ہمارے پولیس کے ساتھی۔ تو آئیے سنتے ہیں۔
1: نمسکار دوستوں، میں ہوں اما شنکر پانڈے۔ پرتی دن کی طرح اب آپ سنیں گے ٹریفک اپ ڈیٹ ساتھ بلاسپور۔ کاریکرم میں آپ سبھی کا سواگت ہے۔ बिलासपुर जिले में उपलब्ध यातायात के पर्याप्त संसाधन, आप सभी जन समुदाय के द्वारा यातायात के नियमों के प्रति सजगता तथा यातायात पुलिस के दिन रात के प्रयास के परिणाम स्वरूप शहर एवं ग्रामीण क्षेत्रों सहित संपूर्ण बिलासपुर जिले की यातायात व्यवस्था बिल्कुल सामान्य है। मित्रों, हमारा बिलासपुर जिला हमारे छत्तीसगढ़ प्रदेश में दूसरे क्रम का सबसे बड़ा जिला है। यहाँ प्रदेश का सबसे बड़ा न्याय का मंदिर माननीय उच्च न्यायालय है, इसीलिए बिलासपुर को न्यायधानी भी कहा जाता है। इसके अलावा यहाँ रेलवे जोन है, बिलासा देवी हवाई अड्डा है, शक्तिपीठों में माँ महामाया धाम रतनपुर है। इसके अलावा ऐतिहासिक एवं धार्मिक स्थल मल्हार, बैमा, ताला, काली मंदिर तिफरा के अलावा अनेकों पर्यटन स्थल जिनमें कानन पेंडारी, खूटा घाट, बिलासा ताल है। वहीं चिकित्सा जगत में अपोलो और सिम्स है। साथ ही शिक्षा के क्षेत्र में गुरु घासीदास विश्वविद्यालय, अटल बिहारी वाजपेयी विश्वविद्यालय, पंडित सुंदरलाल शर्मा विश्वविद्यालय तथा सी वी रमन विश्वविद्यालय स्थित है। यह खास बात यह है कि इन सभी स्थानों तक जाने के लिए बिलासपुर का सबसे बड़ा ऐतिहासिक और सबसे सुंदर चौक नेहरू चौक होकर जाना होता है। नेहरू चौक के लगभग 200 मीटर की परिधि में जिला न्यायालय, पुलिस महानिरीक्षक कार्यालय, पुलिस अधीक्षक कार्यालय, जिला डाकघर, दो दो कंपोजिट बिल्डिंग, छत्तीसगढ़ भवन जैसे सैकड़ों शासकीय कार्यालय स्थित है। किंतु विडंबना इस बात की है कि इतने महत्वपूर्ण एवं सर्वाधिक यातायात वाले चौक में प्रायः प्रतिदिन कोई न कोई हड़ताल, धरना, प्रदर्शन आदि होते ही रहता है। कई कई बार लोग टेंट आदि लगाकर लगभग आधी सड़क घेर लेते हैं और लाउडस्पीकर लगाकर कर्कश आवाज में नारेबाजी या भाषणबाजी करते रहते हैं और लोग नाहक परेशान होते हैं। सुगम यातायात बाधित होती है, जिससे शासकीय कार्य भी प्रभावित होता है। किंतु प्रदर्शनकारी इस अव्यवस्था को देखकर अपनी हड़ताल को